0: थर्मल एनर्जी कुरा छिन् गाउँमा तिला दाखा पोसिबल यो त मे दिसको लाचिज न
1: जियो थर्मल पिने जियो मीन्स नति आत कुरा सो आत सरफेस नति आत खुरी नति आत जमीन बि हीट पु यूज बस नति एनर्जी जनरेट बा एनर्जी या इलेक्ट्रिसिटी जनरेट बा जर नका तो ओदो नति जर्चिन जियो थर्मल ओदो गचो बचिन जरवना जसे कि नति दो चो जगह छ बचिन जहां नति हॉट स्प्रिंग्स बि न Çömik mi? Çömik. Çömik. Çömik.
0: Çürün.
1: Çürün. Çürün. Zedde. O da çoğla da çürün binse. Cagan ike ziyade possible çeçin. Bu da jiyotermal bu. O da çi vecin. Up to 600 meter safbe yoga bruçin. O da çüyü kalep çeçin. Halkan içüyü ke. O da çü ekstrak vese gel ne gönçin. Çü ekstrak vese gel ne gönçin. De gene vaporization bacin. Ek çü tank çi tokşan çin. O da yani vaporization bacin. De gene o da yani çi binse çeçin. Steam being shitting.
0: Shu
1: lang speaker na son se lang spa shi wachin turbine po scorching. Oh, turbine po scorching. Degan odo generator na connect on chin. Degan again at this grid ka provide wachin. Oh, steam ka lang shi chin asli. Degan I the se nango sen kholkan i chu. Odo extract ba sikyon sen at this vapor form steam ping chin. Oh, do in geothermal or lara khandan already ngati dari Pugal dan and the under process of Shayat Abi Dang January ending Safek.
0: You guys touching Pugal
1: 450 Puga Changtown, 450 meters Chick Shad Bruce expected to meet a Shad Hazard Safek, Hazard meters Safek expected Basotki or the Yapur installation. Geothermal the Puga Chuan at Kanfungati, India, first geothermal power plant. جو سمال سکیلی که داره مطلب ٹرائلی فیلی این سو اگر که تو انکیس جو سکسس فیلی که تو چانا آتا لارج سکیلی کنگ دو تونچا این انشوال
0: کسا سر نید سو غزرینه بل انرژی انسٹالیشنی فیلی گاتی گورمین از گاتو گمبا کتلنی گورمین از گاتو سکیمز کتو دیو نیز کولا اس پس پا باسی ملنا
1: سکی گورمین سکیم کچی آتا پی ایم سوریا اگر مفت بجلی یوجنا او دن دو آتا چی پانچن rooftop solar power plant solar system solar power plant sorry the rooftop solar system jaise ngati thok sai ka 3 kilowatt 300 unit free bijli ta chin sodan government scheme ka chi pm surya ghar muft bijli yojana odan nga ta chin chin rooftop solar panel solar system ta chin dan nga ta household na na sa kernel chin dan nga ta muft bijli to chin nga ta और शायद गवर्नमेंट हिसाब पे का सब्सिडी बेस्ड टाउन हो छिन और दूने सेकंड यो तना नेशनल सोलर मिशन जवाहरलाल नेहरू नेशनल सोलर मिशन ओदन सोलर एनर्जी प्रोटेक्शन के ज्यादा फोकस बसो ओदन उचि बचिन फॉसिल फ्यूल से कम इस्तेमाल बचा नतन ज्यादा गल अल्टरनेटिव वे इस्तेमाल बचा क्लीन एनर्जी तरफ प्रधानमंत्री किसान ऊर्जा सुरक्षा एवं उत्थान महाअभियान during the dun kisan fin especially sore kisan fin at kisan land
0: land sagat pan oh
1: sagat pan fil land kan at solar eden at se penal tan se odan motor tan se odan chu fin cha ta ode area la del dinner plan at chu tan chu fil ode skim pan dun kisan fin zara tar aur dun green energy corridor green energy corridor an chachin atan gar jaga che agar ka tu green energy den da install was renewable energy system chin install bana ओदे ट्रांसमिशन लाइन यंग बके जगह जगह सारा लेफ्ट 14 इन ग्रीन एनर्जी कॉरिडोर छ
0: कस सर ये माने फेस पे बस मोस कस सर नी दरे तुस पुसम इजाजत तंग मिन दुंगा तास पेरा लो रोब लो सर प्रोग्राम वक्स पंग थामा थोनिन दु आखिर पिका यंग रस बची गरम ओजुचिन मुजरे दियारे जेरे रिन थशन वक्स नियन वक्स फिनसे आकाशवाणी कारगिल स्टूडियोस के चस फिलायरा ओजुचिन मुजरे सर
1: बखिश सरमच
0: दियाना टिसो नेमबो दिरिंग सी साइंस प्रोग्राम ये वक्स पु थामा थोने दुक दियाम मजग दियान ता दिरिंग सी प्रोग्राम पु देमो सोरी दिक नफन खेलेने दुक तुक नन मे छन मे लुसना योंग मेत पि तु सुने नु यंग सम खा तु शुक्रे ngana mbu tukcha de man pu nga izin chas de bos ya ju khuda nar sangmani fagre